0: जी मोज़े सामीन इकराम, ब्राफरेशन रेडियो 1413 AM पर जुमा करीम की खुसूसी नशरियात आप ज़ोको शौक से इस बात फरमा रहे हैं, आप सबका बहुत शुक्रिया। और हमारी वेबसाइट brafarationradio.co.uk और हमारे स्टूडियो का टेलीफोन नंबर 01274306677 है। और अल्लाह खैर करे, आज ब्राडफर्ड में जो मतला है वो बड़ा अबर आलूद कभी हो जाता है और मौसम चेंज लगता है, चेंजिंग्स आ रही हैं मौसम में, कभी गर्मी है, कभी सर्दी है, कभी बारिश है, कभी तूफान है, स्ट्रॉन्ग विंड है, और बस मौसम ऐसा ही अभी भी बाहर जो है बड़ी स्ट्रॉन्ग किस्म की जो विंड है वो अपने दिखा रही है, असरात जी आसार दिखाए जा रहे हैं, देखे जा रहे हैं उसके। जी मौज़े सामईन इकराम, मेरे सामने एक बहुत ही खूबसूरत दुआ है। हम ये अल्लाह करीम से दुआ मांगते हैं बिलखसूस अपनी औलाद के लिए और फिर अपनी फैमिली के लिए और औलाद के लिए। ये मेरे पास दुआ है, आऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, रब्बना हबलना मिन अज़वाजिना वज़ुर्रियातिना قرت اعین وجعلنا للمتقین اماما آمین ثم آمین یا رب العالمین۔ اللہ پاک کمی بیشی معاف فرمائے۔ میرے پاس اس وقت یہ جو آیت مبارکہ ادھر تھی تو اس میں اعین وجعلنا، جی اللہ پاک کمی بیشی زیر زبر پیش کی معاف فرمائے۔ جی بالکل بالکل، ہمارے پاس ترجمہ ہے جی، ان اس دعا کا ترجمہ ہے کہ ہمارے رب ہمیں ہماری بیویوں اور اولاد کی طرف سے آنکھوں کی ٹھنڈک عطا فرما اور ہمیں پرہیزگاروں کا پیشوا بنا دے۔ سورہ فرقان میں اللہ رب العزت نے دیکھے ہمیں کتنی خوبصورت یہ دعا سکھائی ہے اور ہماری اصلاح فرمائی ہے کہ ہم اپنی اولاد اور گھر والوں کی اصلاح کے لیے اللہ رب العزت سے ایسی دعا مانگے۔ سبحان اللہ سبحان اللہ، آمین ثم آمین یا رب العالمین۔ اللہ پاک ہم سب کے لیے یہ دعا جو ہے وہ قبول و منظور عطا فرمائے، ہماری جو فیملی ہے، ہمارے اسپاؤزز ان کی طرف سے، اور ہماری جو اولاد ہے اللہ تعالیٰ ان کی طرف سے ہمیں آنکھوں کی ٹھنڈک پہنچائے، ہماری آنکھوں کی ٹھنڈک بنا دے انہیں، ہمارے گھروں کو آزمائشوں اور بلاؤں آفات و بلیات سے محفوظ رکھے، اور آنکھوں کی ٹھنڈک ہمارے اسپاؤزز کو اور ہمارے بچوں کو ہماری آنکھوں کی ٹھنڈک بنا دے، آمین ثم آمین یا رب العالمین۔ اس سے پہلے کہ پھر ہمیں جو ہے وہ بریک آن لے کہہ لیتے ہیں یہاں پہ، ٹھیک ہے، تو پھر ہمیں ہمارے پاس یہ درود تاج ہے جی، اس کو ہم جی بالکل مزے سامعین اکرام درود تاج سننے کی سعادت حاصل کرتے ہیں۔
1: Your number one for news in Sheffield, Link FM.